नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्न थर्क अधिकारीबाट। असमको उलाउ परिस्थिति पूर्वभन्दा उन्नत भए तापनि सातवटा जिल्लाको विस्तृत अञ्चल अहिले पनि डुबेको छ। शिवसागर, गोलाघाट, सराइदेउ, सोनितपुर, जोरहाट, नगाउँ र कामरूप महानगर जिल्लाको धेरै अञ्चल अहिले पनि प्लावित भइरहेका छन्। हिजो शिवसागर जिल्लामा दुईजना र गोलाघाट जिल्लामा एकजना मानिसको मृत शरीर उद्धारपछि हालैको उलाउमा मृत्यु भएका मानिसको सङ्ख्या 78 जनामा वृद्धि भएको छ। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो लोकभवनमा अनुसूचित एउटा बैठकमा सर्वाधिक क्षतिग्रस्त शिवसागर, सराइदेउ, जोरहाट र गोलाघाट जिल्ला लगायत राज्यको बाढी परिस्थितिको पर्यवेक्षणा गर्नुहुन्छ। बैठकमा राज्य र दुर्योग व्यवस्थापन विभागका अतिरिक्त मुख्य सचिव एल ट्विटी साङसेनले हालैको बाढी परिस्थिति विषय विस्तृत तरिकाले जानकारी गराउनुहुन्छ। उता पञ्चायत र ग्रामोन्नयन विभागको एउटा 15 जनाको टोलीले आज उपरी असमको 4 जिल्ला भ्रमण गरी क्षयक्षतिको जानकारी लिनेछन्। टोलीले यी जिल्लाहरूमा एमजी एन्द्रेगा हिताधिकारीहरूको लागि भिबिजी रामजी योजना रूपायण लगायत पुनः संस्थापनको लागि विभिन्न दिशामा हेरचाह गर्नेछन् भनी मन्त्री अतुल बराले हिजो असम विधानसभाको अन्तिम दिन सदनमा प्रकाश गर्नुभएको थियो। केन्द्रीय सरकारका 6 जना अधिकारीद्वारा गठित आन्त मन्त्रालय टोलीले राज्यको बाढीको क्षयक्षतिको मूल्याङ्कन समाप्त गरेका छन्। बाढी क्षतिग्रस्त सराइदेउ, शिवसागर, जोरहाट र गोलाघाट जिल्ला परिदर्शनको अन्तमा हिजो टोलीले राज्यका मुख्य सचिव डाक्टर रवि कोटासँग एउटा पर्यालोचना बैठक गर्दछन्। यो बैठकमा राज्यको विभिन्न विभागका ज्येष्ठ अधिकारी, केन्द्रीय संस्थाका प्रतिनिधि र विभागीय जिल्ला प्रशासनहरूका प्रतिनिधिले अंशग्रहण गरेका थिए। यो बैठकमा राज्यका अधिकारीहरूले केन्द्रीय टोलीलाई बाढीका कारण र क्षयक्षति तथा राज्य सरकारले ग्रहण गरेको सहयोग र पुनर्वासन व्यवस्थाको चुनौतीहरूको विषय जानकारी गर्दछन्। अधिकारीहरूले भन्नुहुन्छ कि सराइदेउ र शिवसागर जिल्ला पूर्व बाढी नभएको हुँदा यो जिल्ला 2 जिल्लामा अभूतपूर्व क्षयक्षति भएको छ। 19 जुलाईमा नागाल्यान्डमा भएको मुसलधारे वर्षाले गर्दा यो परिस्थितिको सृष्टि भएको भने अधिकारीहरूले प्रकाश गरेका छन्। उनीहरूले भन्छन् कि त्यो दिन नागाल्यान्डको मोककसाङमा 493%, बखामा 108% र मन जिल्लामा 45% पानी परेको तथ्य पाइएको छ। उपरी असममा जिल्लाहरूमा बाढीको क्षयक्षतिको पर्यवेक्षणा चलिरहेको छ र बाढी सम्पर्कीय चूडान्त प्रतिवेदन चाँडै केन्द्रलाई प्रेरण गरिनेछ भने उनीहरूले जान्न दिएका छन्। समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। शिवसागर जिल्लाको बाढी परिस्थितिको परिप्रेक्ष्यमा विद्यालयहरूको ग्रीष्मकालीन बन्द आउँदो 10 अगस्तसम्म वृद्धि गर्नको लागि विद्यालय परिदर्शकले माध्यमिक र प्राथमिक शिक्षा सञ्चालकालयलाई पत्र प्रेरण गरेको छ। पत्रमा जिल्लामा प्राय 502 विद्यालय बाढीमा क्षतिग्रस्त भएका र प्राय 70,000 शिक्षार्थी प्रभावित भएको विषय उल्लेख गरिएको छ। यस्तो परिस्थितिमा पुनः विद्यालय सुरु भएमा शिक्षार्थीको सुरक्षाको क्षेत्रमा जटिलता सृष्टि हुन सक्नेछ भनी विद्यालय परिदर्शकले प्रकाश गरेका छन्। त्यस उपरान्त बाढीको क्षयक्षति नभएका विद्यालयका शिक्षक शिक्षार्थीहरूले 1 अगस्तदेखि विद्यालयमा उपस्थित भए पुनः पाठदानको लागि प्रस्तुति गर्नको ग्रहणको विषयमा पत्रमा उल्लेख गरिएको छ। भारतीय वत्तर विज्ञान विभागले आउँदो 3-4 दिनसम्म राज्यको विभिन्न ठाउँमा मुसलधारे पानी पर्ने अग्रिम समाचार दिएको छ। वत्तर विज्ञानको तथ्यअनुसार आजदेखि 1 अगस्तसम्म असम, नागाल्यान्ड र अरुणाचल प्रदेशको ठाउँ विशेषमा बिजुली चट्याङको साथै प्रबल वर्षा हुने सम्भावना बताएको छ। छिमेकी राज्य नागाल्यान्ड र अरुणाचल प्रदेशको प्रबल वर्षाले गर्दा धेमाजी, लखिमपुर, सराइदेउ, शिवसागर, जोरहाट र गोलाघाट जिल्लामा प्रभाव पर्ने सम्भावना छ भनी वत्तर विज्ञान विभागले जनाएको छ। स्थानीय वत्तरको अग्रिम जानकारी अनुसार आउँदो 24 घन्टामा गुवाहाटी र यसको उपकण्ठ अञ्चलमा वत्तर विशेष गरी कालो डावर हुनुको साथै वर्षा हुने सम्भावना छ।

आज गुवाहाटीको तापमात्रा सर्वोच्च 34 डिग्री सेल्सियस र सर्वनिम्न 26 डिग्री सेल्सियस हुन सक्छ भने बडझार आञ्चलिक भौतिक विज्ञान केन्द्रले अग्रिम जानकारी दिएको छ। कमनवेल्थ गेम्समा भारतले पेरा एथलेटिक्सको पुरुषको 100 मिटर कुदाई 3:47 फाइनलमा स्वर्ण र रूपकको पदक अर्जन गरी इतिहास रचेको छ। भारतका दिलीप महादुर गाविटले 10.71 सेकेन्डमा को कुदाई सम्पूर्ण गरी स्वर्ण र मोहम्मद बासिरले 10.83 सेकेन्डमा को कुदाईमा सम्पूर्ण गरी पदक अर्जन गर्दछन्। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

श्रोताविद, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियमको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। स्टुडियोको घडी अनुसार समय अपराह्नको 3:22 भइसकेको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रममा अब प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार सुन्नुहोस् थर्क अधिकारीबाट। आसाम पावर जेनेरेसन कर्पोरेसन लिमिटेडमा रिक्त भएका एसिस्टेन्ट म्यानेजर र जुनियर म्यानेजर पदको लागि आवेदन खोजिएको छ। एसिस्टेन्ट म्यानेजर पदको सङ्ख्या 35 वटा, यसका 10 वटा पद इलेक्ट्रिकल र सिभिल शाखाका प्रार्थीको लागि, 6 वटा पद मेकानिकल शाखाका प्रार्थीको लागि, 4 वटा पद ह्युमन रिसोर्स शाखाका प्रार्थीको लागि, 3 वटा पद इन्फर्मेसन टेक्नोलोजी शाखाका प्रार्थीको लागि र 2 वटा पद इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा बिई, बिटेक अथवा 3 वर्षे पाठ्यक्रमको डिप्लोमा भएको हुनुपर्दछ। ह्युमन रिसोर्स शाखा पदको क्षेत्रमा प्रार्थी एमबिए अथवा पिजिडिएम भएको हुनुपर्दछ। तनखा महिनामारी 37,300 रुपियाँदेखि 1,12,000 साथै 14,200 रुपियाँ ग्रेड पे र अन्यान्य बोनस रहनेछ। जुनियर म्यानेजर पदको सङ्ख्या 31 वटा, यसका 12 वटा पद इलेक्ट्रिकल शाखाका प्रार्थीको लागि, 9 वटा सिभिल शाखाको प्रार्थीको लागि, 6 वटा मेकानिकल शाखाको प्रार्थीको लागि र 2 वटा पद इन्फर्मेसन टेक्नोलोजी र इन्स्ट्रुमेन्टेसन शाखाको प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा इन्जिनियरिङ डिप्लोमा भएको हुनुपर्दछ। तनखा महिनामारी 25,000 रुपियाँदेखि 92,000, साथै 12,100 रुपियाँ ग्रेड पे र अन्यान्य बोनस रहनेछ। जम्मै पदको क्षेत्रमा प्रार्थीको उमेर 21 वर्षबाट 28 वर्षभित्र हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको लागि वेबसाइट भयो www.apgcl.org। आवेदनको अन्तिम मिति जुनियर म्यानेजरको क्षेत्रमा 21 र एसिस्टेन्ट म्यानेजर को क्षेत्रमा 23 अगस्त तोकिएको छ। पन्जाब नेसनल ब्याङ्क नामको प्रतिष्ठानमा रिक्त भएका 545 वटा लोकल ब्याङ्क अफिसर पदको लागि आवेदन खोजिएको छ। तनखा महिनामारी 48,480 रुपियाँदेखि 85,920 रुपियाँसम्म, साथै अन्यान्य बोनस रहनेछ। प्रार्थी स्नातक हुनुपर्दछ। प्रार्थीको उमेर 20 वर्षदेखि 30 वर्षभित्र भएको हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको लागि वेबसाइट भयो pnb.bank.in। आवेदनको अन्तिम मिति 9 अगस्त तोकिएको छ। नर्थ इस्ट फ्रन्टियर रेलवेमा रिक्त भएका 6,777 एप्रेन्टिस पदको लागि आवेदन खोजिएको छ। प्रार्थी उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुनुको साथै संश्लिष्ट ट्रेडमा आइटिआईदेखि नेसनल ट्रेड सर्टिफिकेट भएको हुनुपर्दछ। प्रार्थीको उमेर 15 वर्षदेखि 24 वर्षभित्र हुनुपर्दछ। 1 वर्ष प्रशिक्षणको समयमा

0: लाभार्थीले महिनामा 9600 रुपियाँ गरी जलपानी भेट्नेछन्। सम्पूर्ण तथ्य र आवेदनको वेबसाइट भयो nfr.indianrailway.gov.in। आवेदनको अन्तिम मिति 19 अगस्त तोकिएको छ। सुन्दैन त्यो रोजगार समाचार पुरा भयो। श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रचारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ श्रोताहरूको प्रिय शिशु कार्यक्रम। प्रेमबहादुर खड्काको परिचालनामा माइसाम शिशु विकास केन्द्र बैठालुङसु कार्बी आङलाङका शिशुहरूले प्रस्तुत गरेको सुन्नुहोस् यो शिशु कार्यक्रम।
1: आकाशवाणी गुवाहाटी केन्द्रको शिशु कार्यक्रममा म प्रेमबहादुर खड्काको सबै श्रोताहरूलाई हार्दिक नमस्कार छ। बोइठलाङसु माइसाम शिशु विकास केन्द्रले विभिन्न मिठा मिठा कार्यक्रमहरू प्रस्तुत गर्नेछ। हाम्रा साना साना नानीहरू आएका छन्। लौ त नानी हो, हामीले श्रोताहरूलाई पहिले के भन्नुपर्छ?
2: नमस्ते।
1: त्यसपछि हाम्रा श्रोताहरूलाई आफ्नो आफ्नो परिचय दिनुपर्छ।
3: नमस्कार, मेरो नाम श्रीमती तुलसा देवी।
4: नमस्ते, मेरो नाम श्री वर्षा देवी।
5: नमस्ते, मेरो नाम श्रीमती निकुमणि देवी।
6: नमस्ते, मेरो नाम श्री विवेक छेत्री।
7: नमस्ते, मेरो नाम श्री नोभा कटुवाल।
8: नमस्ते, मेरो नाम श्री चन्दन छेत्री।
9: नमस्ते, मेरो नाम श्री गौरव पौडेल।
1: लौ त नानी हो, अब हामी के प्रस्तुत गर्छौँ?
2: हामी एउटा
1: श्रोतागण, अब हामी एउटा समवेत सङ्गीत सुनौँ।